0: दोहाको सारेङ्गे दुःख जहाँ साह्रो वादाण अन्त
1: नो
0: प्रोमिस
1: प्रोमिस
2: एमे हुम था अबदो एकु गबुमा बाउदुवित.